0: रोशनी, अल्लाह अपने नूर की तरफ जिसकी चाहता है रहनुमाई फरमाता है।
1: अपने शरई मसाइल के हल, रोजमर्रा जिंदगी से मुतालिक दीनी रहनुमाई, अहले इल्म के मुदल्लल जवाबात और मुफीद इल्मी गुफ्तगू सुनने के लिए समात कीजिए नूरे इस्लाम। तर्तीबो पेशकश फुरकान शाहिद कासमी, हर जुमा शाम 4 बजे से सिर्फ FM 107 पर।
2: कुरान को समझने के लिए आसान कर दिया गया है, अलबत्ता हर शख्स अपनी समझ और तलब के मुताबिक इससे फैज हासिल करता है, मगर जो भी कुरान की सोहबत में बैठे वो खाली हाथ नहीं लौटता। इंसान इस नूरे हिदायत से मरहला बा मरहला कुछ ना कुछ हासिल करता रहता है, यहाँ तक के वो ऐसे मानी और हकाइक तक पहुँच जाता है जो अकलों को हैरत में डाल देते हैं। तिलावत, तदब्बुर और फहमे कुरान के एक खूबसूरत सफर में शामिल हो जाइए तलहा अशरफुज़्ज़मान के साथ। प्रोग्राम तहफीमुल कुरान इतवार से जुमेरात रात 10 बजे से सिर्फ उर्दू रेडियो FM 107 पर।
3: आप सुन रहे हैं FM 107।
4: दिल से देसी
5: FM 107 पर। अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राब्ता करें, हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
6: अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहु। सामने किराम, खुश आमदीद आपको आपके पसंदीदा प्रोग्राम सुनना ऑफ द डे में। हम में से बहुत से लोग ये ख्वाहिश रखते हैं कि हमारा ताल्लुक दीन इस्लाम से मजीद मजबूत हो, हमारा ईमान बढ़े और हमारी जिंदगी अल्लाह ताला और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत से भर जाए। अक्सर हम ये समझते हैं कि इसके लिए शायद बहुत बड़े बड़े आमाल, लंबी इबादत या मुश्किल मराहिल दरकार हैं। हालांकि कभी कभी अल्लाह के करीब होने का सबसे आसान रास्ता उन्हीं छोटी छोटी सुन्नतों में पोशीदा होता है जिन्हें हम रोजमर्रा जिंदगी में आसानी से अपना सकते हैं। माहिरीन नफ्सियात भी कहते हैं कि बड़ी तब्दीली हमेशा छोटे कदमों से शुरू होती है, इसीलिए इस प्रोग्राम में हम ऐसी आसान और मुख्तसर सुन्नतों का जिक्र करेंगे जो सिर्फ चंद सेकंड या एक मिनट लेती हैं, लेकिन इंसान की रूह, आदतों और अल्लाह से ताल्लुक को मजबूत बनाने में बहुत बड़ा किरदार अदा करती हैं। तो आइए आज हम मिलकर एक और खूबसूरत सुन्नत सीखते हैं और अपनी जिंदगी को सुन्नत नबवी सल्लल्लाहु अलैहि वसल्लम की रोशनी से मुनव्वर करते हैं। सामने किराम, सफर इंसानी जिंदगी का एक अहम हिस्सा है, कभी रोजगार के लिए, कभी तालीम के लिए और कभी किसी जरूरी जिम्मेदारी की अदायगी के लिए इंसान अपने घर, खानदान और इलाका छोड़कर कहीं दूर चला जाता है। सफर में बाहर इंसान गाड़ी, जहाज, टिकट, सामान और रास्ते की तैयारी करता है, लेकिन एक मोमिन उसके साथ एक और तैयारी भी करता है और वो है दुआ, तवक्कुल और अल्लाह ताला की हिफाजत का तलबगार होना। इब्न माजा, तिर्मिजी, नसाई, अबू दाऊद और इमाम अहमद ने इस रिवायत को नकल किया है कि जब कोई आदमी सफर का इरादा करता तो इब्न उमर रजी अल्लाह अन्हुमा उससे कहते, मुझसे करीब हो जाओ ताकि मैं तुम्हें ऐसे रुख्सत करूँ जिस तरह नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम हमें रुख्सत करते थे। चुनांचे वो कहते थे, अस्तौजुल्लाह दीनक व अमानतक व खवातीम अमलिक, यानी मैं तेरा दीन, तेरी अमानत और तेरी जिंदगी के आखिरी अमाल को अल्लाह के सुपुर्द करता हूँ। अब्दुल्लाह इब्न यजीद खुतमी रजी अल्लाह अन्हु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब किसी लश्कर को रुख्सत फरमाते तो कहते, अस्तौजुल्लाह दीनकुम व अमानतकुम व खवातीम अमलिकुम, यानी मैं तुम्हारे दीन, तुम्हारी अमानत और तुम्हारी जिंदगी का आखिरी अमाल को अल्लाह के सुपुर्द करता हूँ। सामिन कराम, इस मसनून दुआ के अल्फाज पर अगर आप गौर करें तो इसमें पहला जुमला है अस्तौजुल्लाह दीनक, मैं तुम्हारे दीन को अल्लाह के सुपुर्द करता हूँ। वाकई यह कि सफर में इंसान अपने माहौल से दूर हो जाता है, नमाज के औकात बदल सकते हैं, हलाल और हराम के मामलात में आजमाइश आ सकती है, नई लोग, नई जगह और नई मसरूफियात सामने आ सकती हैं। इसलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सिखाई हुई दुआ में सबसे पहले दीन का जिक्र आया। گویا مسافر کو یہ پیغام دیا جا رہا ہے کہ اپنی نماز کی حفاظت کرنا، اپنے ایمان کی حفاظت کرنا، اپنی نگاہ، زبان اور کردار کی حفاظت کرنا. پھر دعا کے الفاظ ہیں، وہ امانتک، یعنی اور تمہاری امانت کو بھی اللہ کے سپرد کرتا ہوں. ویسے امانت کا مفہوم بہت وسیع ہے، اس میں اللہ تعالیٰ کے حقوق بھی شامل ہیں، لوگوں کے حقوق بھی، مال بھی، ذمہ داریاں بھی، وعدے بھی، اور وہ تمام چیزیں بھی جن کی حفاظت انسان پر لازم ہوتی ہے. پھر مسنون دعا کے آخری الفاظ ہیں، وہ خواتیم عملک، یعنی تمہارے اعمال کے اچھے انجام کو اللہ کے سپرد کرتا ہوں. یعنی کتنے لوگ سفر پر نکلتے ہیں لیکن واپسی کے حالات ان کے اختیار میں نہیں ہوتے. کسی سفر کا آغاز اچھی طرح ہونا نہیں بلکہ اس کا اختتام بھی خیر کے ساتھ ہونا ہے. اس لیے مومن اللہ تعالیٰ سے دعا کرتا ہے کہ اس کے اعمال، اس کے فیصلے اور اس کا سفر اچھے انجام تک پہنچے. تو سامعین کرام، اس مسنون دعا کی روشنی میں مسافر کو تین باتوں کا خاص خیال رکھنا چاہیے. پہلی بات، دین کے نماز کو وقت پر ادا کریں، حلال و حرام کا خیال رکھیں، غلط ماحول اور برے ساتھیوں سے بچیں. دوسری بات امانت کی ہے کہ لوگوں کے مال، حقوق، وعدوں اور ذمہ داریوں کی حفاظت کریں. تیسری بات انجام، کہ ہر کام سے پہلے سوچیں کہ اس کا نتیجہ دنیا اور آخرت میں کیا ہوگا. یوں یہ ایک مختصر سنت عمل پورے سفر کے لیے ایک اخلاقی اور روحانی رہنما بن جاتا ہے. اللہ تعالیٰ ہمارے تمام مسافروں کی حفاظت فرمائے، ان کے دین، ایمان، جان، مال اور عزت کو محفوظ رکھے، انہیں ہر آزمائش اور حادثے سے بچائے، اور انہیں خیر و عافیت کے ساتھ اپنے اہل خانہ تک واپس پہنچائے. آمین یا رب العالمین. سامین یہ تھا پروگرام آج کی سنت. یاد رکھیے، نبی اکرم صلی اللہ علیہ وسلم کی ہر سنت میں خیر، برکت، سکون اور کامیابی پوشیدہ ہے. اور جب ہم محبت کے ساتھ کسی سنت کو اپنی روزمرہ زندگی کا حصہ بناتے ہیں تو وہ صرف ایک عمل نہیں رہتی بلکہ ہمارے ایمان کی خوبصورتی بن جاتی ہے. پروگرام سننا آف دی ڈے کے آج کے اس حلقے سے ساؤنڈ ڈیزائنر ندیم انصاری اور مجھے طلحہ اشرف الزمان کو آئندہ ملاقات تک کے لیے دیجیے اجازت. مع السلامہ.
3: آپ سن رہے ہیں FM 107.
4: دل سے دیسی. زندگی ہر روز نئی کہانیاں لکھتی ہے. کبھی ورک پلیس کے بزی دن، تو کبھی مال کی بھیڑ میں چھوٹی سی ملاقات، اور کبھی سفر کے دوران وہ پہلی ملاقات جو بن جاتی ہے یاد. اور یہ یادیں ہی دیتی ہیں ہمیں سکون اور ایک خوبصورت سا اسکیپ اپنی بزی لائف سے. تو آئیے اور اس سفر کا حصہ بنیے. پروگرام دوحہ ڈائریز With RJ Sarwar Mirza. ہر پروگرام میں ہوں گے ایک گیسٹ جن کے پاس ہے ایک کہانی، ایک احساس، ان کی زبانی. ہر سیٹرڈے شام 7:15 اونلی آن FM 107. دل سے دیسی دوحہ ڈائریز، جہاں ہر کہانی بنے گی یادگار.
7: گرمی کا سیزن اور اسپورٹس کا ایکشن،
8: لائیو اپڈیٹس، بگ میچز اور نان اسٹاپ ایکسائٹمنٹ.
7: گیم آن،
8: والیوم اپ،
7: ایوری سنڈے اور ٹیوزڈے دوپہر 1:00 سے
8: ود آر اسپورٹس جرنلسٹ محمد امین.
7: سنیے سمر اسپورٹس اونلی آن FM 107. دل سے دیسی.
9: کا پہلا دیسی ریڈیو اسٹیشن FM 107. دل سے دیسی.